हर हर हरे। मनुख दियां बुनियादी मूल कमजोरियां दे चों प्रबल कमजोरी अहंकार, अहं, मैं हां, मैं हां, मैं हां। जिन्ने चिर तक ये मैं रहिंदी है, ये अहं भाव रहिंदा है, उतने चिर तक ही जन्म ते मरण चलता रहिंदा है, चलता रहिंदा है। ये जन्म ते मरण दा मूल है, ये जन्म ते मरण दा कारण है। धन गुरु नानक देव जी महाराज दा फरमान, होमे एहा जात है, होमे कर्म कमाए, होमे एही बंदना फिर फिर जौनी पाए। होमे दा स्वभाव है, मनुख जितने भी कर्म करदा है अहंकार आशत, चाहे वो कर्म धार्मिक ने, चाहे वो कर्म सामाजिक ने, चाहे वो कर्म राजनैतिक ने। अहं मूल है, अहं मिश्रित हो जाता है हर कर्म विच, और वो कर्म जो अहं आश्रित है जन्म का कारण बनता है, जन्म मरण का कारण बनता है, और वो अहं दा बंधन फिर जन्म फिर मरण फिर जन्म फिर मरण, इस तरह अहं जन्म ते मरण दी बहुत ही लंबी यात्रा दे च पा देंदा है, बहुत लंबे गेड़ दे च पा देंदा है। धन गुरु अर्जन देव जी महाराज फरमान कर रहे ने, हे जन्म मरण मूलं अहंकारं पापात्मा, हे पाप आत्मा अहंकार, तू जन्म ते मरण दा मूल है। वख वख जीवां विच अपने अपने दोष पाए जांदे ने, जैसे असी वेखदे हां हाथी विच काम रोग प्रधान है, और पतंगे विच दृष्ट रोग, मच्छी विच रसना दा रोग, और इसे तरीके नाल भौरे विच नासका दा रोग। होमे रोग मानुख को दीना, काम रोग मैं गल बस कीना, दृष्ट रोग पच मुए पतंगा, नाद रोग खप गहे कुरंगा, हिरन्नो नाद दा कन्ना दा रोग। जो जो दीसे सो सो रोगी, रोग रहत मेरा सतगुर जोगी। ए रोग बंधन दा कारण बनदे ने, ए रोग दुख दा कारण बनदे ने, और मनुख दे सारे दुखां दा मूल कारण अहं अहंकार। अहंकार किधरे अस्थूल रूप धारण करदा है, किधरे सूक्ष्म रूप, किधरे पदार्थां दा अहंकार, किधरे धार्मिक कर्म जो परमात्मा दे प्रति कीते गए ने उस दा अहंकार, किधरे इस जीवन दा अहंकार, किधरे उस परम जीवन दी प्राप्ति दे जो साधन ने उना दा अहंकार। मूल रूप विच ए अस्थूल अहंकार धन आश्रित हुंदा है, जोवन जवानी स्वप्न दे आधार ते खड़ा हुंदा है, और शक्ति सता ताकत इस दे आधार ते खड़ा हुंदा है। जोवन धन प्रभ ताकै मद में,
اہنس رہے دیوانا دن رات پاگل دی طرح گھوم رہا ہے جو بندی مستی وچ دھن دی مستی وچ اور ستا دی مستی وچ دھن جیب دے چوے یا من دی سوچنی دے چوے جوبن ونت ہووے یا جوبن دی چاہ من دے چوے ستا دھاری ہووے یا ستا دا چنتن اندر چلدا ہووے دوہاں حالتاں وچ پاگل ہو جاندا ہے ستا پاگل کر دیندی ہے ستا دا چنتن وی پگلا دیندا ہے جوبن پاگل پندی سیما تک لے جاندا ہے پر جوبن دا چنتن وی پاگلوں والی حالت بنائی رکھتا ہے اسی طریقے نال دھن دھن جیب دے چ ہے دھن گھر دے چ ہے یا دھن سوچاں دے چ ہے وچاراں دے چ ہے منکھ تے پاگل ہووے گا اس دا بہت وڈا پاگل پن دھن آشرت ہے جوبن آشرت ہے اور ستا آشرت ہے تدی پادشاہ فرمان کر رہے نے جوبن دھن پربتا کے مد میں اہنس رہے دیوانا دن رات پاگل ہویا پھردا ہے اسے وچ اہنکاری اپنے آپ نو مہان سمجھدا ہے دوسرے نو تجھ سمجھدا ہے آپس کو دی رگ کر مانے اورن کو لگ مات منسا باچا کرمنا میں دیکھے دوزک جات ہر ایک نو چھوٹا سمجھدا ہے چاہے اگلا مہان ہوئے چاہے سویم تچھ ہوئے اپنے آپ نو مہان سمجھدا ہے اچھا سمجھدا ہے سب تو اچھا سمجھدا ہے ایرانی صوفی سنت حافظ فرمان کر دینے در محفلے کے خورشید اندر شمار ذرہ است جس دی محفل دے خورشید اے سورج ایک ذرہ ہے ایک نکا جیا ریت دا ذرہ ہے در محفلے کے خورشید اندر شمار ذرہ است خود را بزرگ دیدم شرط ادب نواشد اس محفل دے تو اپنے آپ نو آکھے میں وڈا میں وڈا میں مہانا جتھے سورج بھی ایک نکے جیا ذرے ورگا ہے اس دی بھی کوئی اوقات نہیں پر منک دی بھل منک دا اگیان اور جتنا پربل اگیانی ہوئے گا اتنا اہنکاری ہوئے گا ایک اردو دا مہان شاعر اس نو ایک ہور ڈھنگ نال وی بیان کر دینے علم کے جہول سے بہتر ہے جہول کا علم میں نے یہ درس پایا اپنی بصیرت سے گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان علم دی جہالت نالوں چنگا ہے جہالت دا علم اگر تھوڑا بہت کچھ سمجھے ہے عالم ہویا ہے ودوان ہویا ہے اور کئی گنا اس تو ود اہنکار نال بھر گیا ہے تو اہنکار اس گل دا ثبوت ہے جو علم ہے وہ عمل وچ نہیں اور اے اہنکار مورکھتا تے کھڑا ہے علم کے جہول سے بہتر ہے جہول کا علم گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان اہنکار اگیان تے کھڑا ہوندا ہے گیانی بھی اگیانی سمجھو اگر
अहंकारी है। भगत शर्मौर श्री रविदास जी महाराज बड़ा सुंदर फरमान कर रहे हैं, हम बड़े कव कुनीन हम पंडित, हम जोगी सन्यासी